तपाईँले सुन्दा सिस्टर पार्गेड 103.7 तनङ्गमा म यादव साथमा र अहिले पनि हामीहरू सिटी पार्क रेडियोको स्टुडियोमा उपस्थित भइसकेछौँ र हालै अहिले 7:05 गइसकेको छ र विभिन्न संस्कृति विभिन्न विधाको र हामीले सदा चाहिँ बजाउने नै छौँ। त्योभन्दा पहिला तपाईँलाई मलाई मौसम सम्बन्धी जानकारी दिनुपर्ने नै हुन्छ र अहिले हालै लन्चटाउन वरिपरि हेर्ने भने एकदम चिसो रहेको छ, जुन चाहिँ 5.2 डिग्री सेल्सियस रहेको छ भने होबर्टमा हेर्ने भने 6.8 डिग्री सेल्सियस र त्यसरी नै क्यानबेराको मौसमलाई हेर्नुलाई हालै चाहिँ 6 डिग्री सेल्सियस रहेको छ र भोलिको मौसमलाई निहाल्ने हो भने भोलि लन्चटाउनमा कम्तीमा 2 डिग्री सेल्सियससम्म रहनेछ भने धेरैमा 14 पुग्नेछ र पानीको चान्सेस 10% मात्र देखाइएको छ। आज पनि हामीले महसुस गर्न सक्छौँ एकदमै मजाको मौसम रहेको छ, एकदमै खुल्ला आकाश, एकदमै एउटा मजा आउने खालको मौसम रहेको थियो। आशा गरौँ अब छिटै नै यस्तै यस्तै नै मौसम भरवै नै राख्नेछ। भन्दै ढिलो नगरिकन मैले पहिलो विदा यो त थियो मौसम सम्बन्धी, म ढिलो नगरिकन पहिलो गीत विदातर्फ मैले लान चाहेँ। एकदमै मिठो गीत र देशको गीत अनि एउटा देशलाई देशको गहनता बोकेको गीत रहेछ, ठुला ठुला महल होइन, कर्णदासबाट।

एकदमै मिठो गीत रहेको थियो र यो गीत सुन्दै जाँदाखेरि पुरानो दिनलाई याद दिलाइरहेको थियो, पुरानो समय। अनि हामीले जब नेपालमा हुन्थ्यो बिहान अनि साँझ, यो गीतले हरेक नेपाली मुटुलाई झस्काउने गर्थ्यो कि नेपाली हुनुको एउटा गर्व। अनि नेपाली सँगसँगै यो गीत यस्तो व्यक्तित्वले लेख्नुभएको छ, उहाँ चाहिँ कर्णदास हुनुहुन्छ र उहाँले चाहिँ अलिकति फिलोसफिकल गीतहरूलाई पनि चाहिँ एउटा प्राय जस्तो गाउनुहुन्छ र उहाँको गीतमा नै एउटा मार्गदर्शित पनि हुने गर्छ। र भने अर्को गीततर्फ नै फेरि दोहोऱ्याउन चाहे, अर्को गीत चाहिँ अरुण थापा ज्यूबाट रहेको छ, साँझको जुनसँगै।

0: पुरानो बाबा भनौँ अनि पुरानो एउटा भावलाई बोकेको अरुण थापाबाट रहेको थियो यो चाहिँ 90s गीत रहेको थियो एकदम पुरानो रहेको थियो र केही पुराना केही नयाँ गीतलाई हामीले बजाउने नै गरिरहेको छौँ र फेरि पनि जानकारी गर्न चाहेँ कि तपाईँहरू सुन्दै सिर्फ रेडियो 103.7 तनगमा म यादव मरो साथमा र अब नै तपाईँहरूले फेरि पनि अर्को विधिका कुरालाई पहिलो कविता विधि रहनेछ आजको लागि चाहिँ यो चाहिँ आदरणीय नवराज पराजुलीबाट र एकदमै गहन शब्दले भरिने अनि गहन ढाँचामा लेख्नुहुने कवि पनि हुनुहुन्छ र भन्दै ठिक छ
1: चिन्ता नगर ठिक हुन्छ चिन्ता नगर ठिक हुन्छ सुनिरहन्छु भनिरहन्छ चिन्ता नगर ठिक हुन्छ केही छैन मसँग जो भविष्यमा ठिक हुन्छ केही छैन मसँग जो भविष्यमा ठिक हुन्छ कहाँ छ यो भविष्य जो भविष्यमा ठिक हुन्छ मलाई ठिक हुन्छ होइन ठिक छ मलाई ठिक हुन्छ होइन ठिक छ क्षणिक छ तर ठिक छ संसारमा अरू के छ जो एक क्षणभन्दा बढी ठिक छ को जन्मिरहन्छ एक क्षण जन्मिन्छ सिद्धियो होइन को मरिरहन्छ एक क्षण मर्छ सिद्धियो अनि बाँचुन्जेल चाहिँ किन मलाई बाँचिरहने चाहियो यो तालमा नाच्दिहाल्छु किन नाचिरहने चाहियो म नाच्नलाई ढुकचुक ढुकचुक गीत किन चाहियो म नाच्नलाई ढुकचुक ढुकचुक गीत किन चाहियो मेरो मुटुको ढुकढुक छ क्षणिक छ तर ठिक छ मेरो मुटुको ढुकढुक छ क्षणिक छ तर ठिक छ संसारमा अरू के छ जो एक क्षणभन्दा बढी ठिक छ मजा छु मजा छ म यहाँ छु मजा छ म जहाँ छु म जहाँ छ क्षणिक छ तर ठिक छ यो सधैँ हुन्न थाहा छ क्षणिक छ तर ठिक छ संसारमा अरू के छ जो एक क्षणभन्दा बढी ठिक छ तिमी र म बिच के छ जो थियो र हुनेछ तिमी र म बिच के छ जो थियो र हुनेछ तिमी र म बिच जे छ नथियो नहुनेछ तिमी र म बिच के छ जो थियो र हुनेछ तिमी र म बिच जे छ न थियो नहुनेछ तिमी र म बिच जे छ क्षणिक छ तर ठिक छ संसारमा अरू के छ जो एक क्षणभन्दा बढी ठिक छ नरिवल पानी हौ तिमी तिन पत्रले ढाकिएको नरिवल पानी हौ तिमी म त घाँटी मात्र हुँ प्यास पनि हौ तिमी अहिले प्यास अधिक छ अहिले प्यास अधिक छ अहिले पिउनु ठिक छ जिउभरि जो जिउँदो छ त्यो अहिले जिउनु ठिक छ तिमी र म बिच जे छ क्षणिक छ तर ठिक छ संसारमा अरू के छ त्यो एक क्षणभन्दा बढी ठिक छ म सधैँभरि तिमीसँग किन हुनु पर्यो म सधैँभरि तिमीसँग किन हुनु पर्यो सधैँ त सधैँसँग सधैँभरि छैन म सबैतिर तिमीसँग किन हुनु पर्यो सबै त सबैसँग सबैतिर छैन तिमीसँग मिलाउँदा मसँग नमिल्न सक्छ तिमीसँग मिलाउँदा मसँग नमिल्न सक्छ दुवैसँग मिलाउँदा प्रसङ्ग नमिल्न सक्छ अहिले प्रासङ्गिक छ अहिले प्रासङ्गिक छ अहिले अँगाल्नु ठिक छ यो अँगालोमा सङ्गालौँ जो अहिलेको नजिक छ तिमीसँग मिलाउँ

0: मसँग नमिल्न सक्छ, दुवैसँग मिलाउँदा प्रसङ्ग नमिल्न सक्छ, अहिले प्रासङ्गिक छ, अहिले अङ्गाल्नु ठिक छ, यो अङ्गालो म सङ्गालौँ जो अहिलेको नजिक छ, तिमी र म बिच जे छ क्षणिक छ तर ठिक छ, संसारमा अरू के छ जो एक क्षणभन्दा बढी ठिक छ। तिमी र म कहिले कहाँ कसको हुन्छौ किन सोच्छौ, तिमी र म कहिले कहाँ कसको हुन्छौ किन सोच्छौ, तिमी र म अहिले यहाँ हुनु प्राथमिक छ। तिमी कसको हुन्छौ किन सोच्छौ, म कसको हुन्छु किन सोच्छौ, तिमी र म कहिले कहाँ कसको हुन्छौ किन सोच्छौ, तिमी र म अहिले यहाँ हुनु प्राथमिक छ, तिमी र म बिजे छ क्षणिक छ तर ठिक छ, संसारमा अरू के छ जो एक क्षणभन्दा बढी ठिक छ। सम्झ तिमी आफ्नो नहुँदा कसको हुनु पर्यो, तिमी आफ्नो नहुँदा कसको हुनु पर्यो, कसको हुनु पर्दा सकसको हुनु पर्यो, यो ताई न तुईको सर्कसको हुनु पर्यो, आफ्नै आवाज बिर्सेर कर्कसको हुनु पर्यो। सम्झ तिमी आफ्नो नहुँदा कसको हुनु पर्यो, कसको हुनु पर्दा सकसको हुनु पर्यो, यो ताई न तुईको सर्कसको हुनु पर्यो, आफ्नै आवाज बिर्सेर कर्कसको हुनु पर्यो। छोडिदेऊ भोलिको डर, छोडिदेऊ हिजोको घाउ, छोडिदेऊ भोलिको डर, छोडिदेऊ हिजोको घाउ, अहिले तिमी यहाँ आऊ, अहिले अहिलेलाई समाऊ, अहिले तिमी यहाँ आऊ, अहिले अहिले लाई समाऊ, मैले आफै भोगेको छु र यो भनिराखेको छु, जिन्दगी बुझ्नलाई मैले मृत्यु चाखेको छु। मेरो टाउको भित्र पसे थिए दुईटा किरा, मेरो टाउको भित्र पसे थिए दुईटा किरा, हिजो र भोलि बसे थिए दुईटा किरा, मेरो टाउको भित्र पसे थिए दुईटा किरा, हिजो र भोलि बसे थिए दुईटा किरा, टोकिरहन्थ्यो हिजोले पछुतो मेरो टाउकोमा, टोकिरहन्थ्यो हिजोले पछुतो मेरो टाउकोमा, पछुतो नै पछुतो पछि त मेरो टाउकोमा, टोकिरहन्थ्यो भोलिले डर मेरो टाउकोमा, भोलि भरि भरिएको थियो डर मेरो टाउकोमा, हिजो सम्झे रुँदा रुँदा आँखा सुन्निएको थियो, को थियो मेरो सुन्निएको आँखा सुन्निएको थियो, भोलिको डरले मेरो नसा सुन्निएको थियो, को थियो मेरो सुन्निएको नसा सुन्निएको थियो, सोच्दा सोच्दा सोच्दा मेरो सास थुन्निएको थियो, को थियो मेरो थुन्निएको सास सुन्निएको थियो, चट चट गर्थ्यो कञ्चट सुन्निएको थियो, को थियो मेरो कञ्चट सुन्ने झन्झट गर्ने को थियो, मुख थुनेर चिच्याउँदा घाँटी सुन्निएको थियो, को थियो मेरो सुन्निएको घाँटी सुन्निएको थियो, सोच्थे कहाँ म बाँच्ने आश झुन्डेको थियो, सोच्थे कहाँ म बाँच्ने आश झुन्डेको थियो, म उतानो थिएँ खाटमा सास झुन्डेको थियो, सिलिङभरि मृत्युको त्रास झुन्डेको थियो, म आकाशमा थिएँ या आकाश झुन्डेको थियो, पछुतो र डरले मेरो ज्यानै लिन लाथ्यो, तर म मर्नै लाग्दा पछुतो र डर चाहिँ कहाँ थियो, हिजो र भोलिले मेरो ज्यानै लिन लाथ्यो, तर म मर्न लाग्दा हिजो र भोलि चाहिँ कहाँ थियो, त्यही बेला थाहा भयो म के नहुने रहेछु, हिजो र भोलिको नथे नहुने रहेछु, म मर्न लाग्दा मसँग केही नहुने रहेछ, जेले गर्दा मरिरहेको छु त्यही नहुने रहेछ। त्यही क्षण गरे प्रण मलाई हार्न दिन्न, हिजो र भोलिसँग मलाई हार्न दिन्न, जे छँदै छैन त्यसलाई मलाई मार्न दिन्न, हिजो र भोलिसँग मलाई हार्न दिन्न, जे छँदै छैन त्यसलाई मलाई मार्न दिन्न, त्यो क्षणदेखि मेरो हर क्षणमा मस्ती छ, त्यो क्षणदेखि मेरो हर क्षणमा मस्ती छ, मेरो मनमा मस्ती छ, मस्तीमा मस्तिष्क, त्यो क्षणदेखि मेरो हर क्षणमा मस्ती छ, मेरो मनमा मस्ती छ, मस्तीमा मस्तिष्क, मस्तीको बस्तीमा व्यस्त छ अस्तित्व, अस्तित्वको मस्ती क्षणिक छ तर ठिक छ, अस्तित्वको मस्ती क्षणिक छ तर ठिक छ, संसारमा अरू के छ जो एक क्षण भन्दा बढी ठिक छ? म भन्दै गरौँ नि, यो क्षण पनि क्षण भङ्गुर छ, उसको लागि छ होला जो अर्को क्षण कुर्छ। भन्दै गरौँ, यो क्षण क्षण भङ्गुर छ, उसको लागि छ होला जो अर्को क्षण कुर्छ, मेरो लागि त यहाँ एक क्षणको तार छ, जे जति छ त्यही क्षणको विस्तार।
1: पक्कै पनि कवितामा भने जस्तै नै हामीहरूसँग एकछिनभन्दा धेरै समय हुँदैन, एकछिन गएर त्यो भूत भनिन्छ अनि वर्तमान आउँछ, फेरि वर्तमान भूत हुन्छ र भविष्य जहिले पनि वर्तमान भएर आउँछ जस्तो लाग्छ मलाई। र एकदमै मिठोसँगले एकदमै गहन शब्दले अनि एकदम गहन बनाउने खालको यो कविता रहेथ्यो आदरणीय नवराज पराजुलीबाट। र अब भने तपाईँलाई मैले अर्को विधिका कुरालाई पनि सुनाउनु पर्ने हुन्छ र अर्को विधि चाहिँ रुवाई विधि रहेछ। र मैले चाहिँ यो खामला प्रश्न किताब मा सङ्ग्रहित गरेको रुवाईलाई वाचन गराएको थिएँ र लकी राशि अमेरिका केन्टोकीबाट लेख्नुभएको छ यो किताबमा। मलाई सपनाको ठुलो ठुलो हुल देखायो, मलाई सपनाको ठुलो ठुलो हुल देखायो, कसुर त तिम्रै थियो तर मेरै भुल देखायो। मलाई सपनाको ठुलो ठुलो हुल देखायो, कसुर त तिम्रै थियो तर मेरै भुल देखायो। खै तिम्रो रहर भनौ या जीवनको दोष, खै तिम्रो रहर भनौ या जीवनको दोष, हिजो आफ्नै कोठाको चुकुल देखायो, हिजो आफ्नै कोठाको चुकुल देखायो। तपाईँहरू सुन्दा सिटबार भिडियो 103.7 तरङ्गमा म यादव मर्ग साथमा र हामीले हरेक साता 7 बजीदेखि 8 बजीसम्म विभिन्न नेपाली संस्कृति, नेपाली कला र नेपाली हरेक विधाका कुराहरू हामीले बजाउने गर्छौँ। यो पनि हो कि ताकि हरेक नेपाली मनसम्म नेपाली शब्द, नेपाली भाषा, नेपाली संस्कृतिका कुराहरू पुगोस् भन्ने हाम्रो मूल उद्देश्यको कारणले गर्दा हामीले यो लामो समयदेखि बजाइरहेछौँ। र यदि तपाईँहरू कुनै समयमा आएर जोडेर आफूले लागेका विधाहरू आफूले लेख्नुहुन्छ भने, आफूले कुनै पनि कुराहरू बजाउन चाहनुहुन्छ भने पक्कै पनि हामीहरूसँग जोडिनु नभुल्नु होला भन्दै अब भने अर्को गीततर्फ लान्छ है। अलिकति यो छुट्टै खालको गीत रहेछ, आन्टी लभर आशिष अविरल अनि कला लम्सालबाट रहेछ। सुनौ यहाँ आन्टी लभर।

0: Wo seid da Andi Laura? Geht da Andi Laura? Asis overall ani kala lam salwar rai the. Git le harik pato ama rai ra git gaunu sakinza. Harik pato lai git ma dal gaunu sakinza vanne. Yevene ro da udarani git thay. Ose Andi Laura. Ose Andi Laura. Awana le the youthful git lai vani amai le bazana zai. Mira orko rai sa Biswa Dong bata. साइलोमा भन्ने गीत रहेछ उहाँ पनि एउटा आफ्नै किसिमको उहाँले गीत जनरा बोक्नुहुन्छ र विशेष गरी आफ्नो जातित्व पनि उहाँले आफ्नो गीतमा झल्काउने गर्नुहुन्छ र सुनौ विश्वादोङ
1: ओ केटी हो माथि रोधी घरमा सबैजना आइसक्यो अरे तिमीहरू चाहिँ कति नक्कल गरेर बसेको ढिला भइसक्यो छिटो आइज
2: आयो आयो
3: ओइ सुन्न आज त माथि चार घरे साइला पनि पल्टनबाट आएको छ अरे नि
1: आज जोसुकै आओस् हामी पनि चार घरे साइली हो नि के हो केटी हो

आगो म त परदेशबाट सिधै माया गर्न एकदमै मिठो भइरहेको थियो साइलो म छाल गरेँ पक्कै पनि यो एउटा युवाको कथा पनि थियो र हामीहरू देख्न सक्छौँ हामीहरू महसुस गर्न सक्छौँ कि नेपालदेखि धेरैभन्दा धेरै युवाहरू विशेष गरी देशदेखि बाहिर नै गर्छ र एउटा आफ्नो आफन्त अनि आफ्नो प्रेमी प्रेमिका अनि आफ्नो वरिपरिका साथीभाइहरूलाई छोडेर देशदेखि बाहिर गएर काम गर्नुपर्छ र त्यस्तै नै त्यही कारणले गर्दा पनि हामीले यो देशमा पनि एउटा नेपालीपन नहटोस् नेपालीपन नजाओस् नेपालीपन कहीँ न कहीँ नेपाली कमी महसुस नहोस् भनेर पनि हामीले यो प्रोग्रामलाई चलाएर आएका छौँ र भन्दै अब नै अर्को गीत नै मैले बजाउन चाहेँ अर्को गीत भलो भलो लाग्यो मलाई अर्पण थापाबाट रहेछ एकदम मिठो रहेको छ एकदमै लोकप्रिय गीत भन्नु रहेको छ सुनौ यो भलो भलो लाग्यो मलाई

मिठो लाग्दैन बिपनी, बोलौँ बोलौँ लाग्यो मलाई सपनीमा अरुण थापाबाट रहेको थियो। र अब नै हामीले कार्यक्रमको अन्तिम अन्तिमसम्म समयमा आइसकेको छौँ, तर पनि हामीसँग केही समय रहेछ। अब तपाईँलाई फेरि पनि अर्को रुवाई विधितर्फ ढकिन चाहे, यो चाहिँ लक्ष्मी जोशी श्रेष्ठ रत्न चुरा दुईबाट सिन्धुलीबाट लेख्नुभएको छ। यो चाहिँ ख्यामलाई प्रश्न सङ्गीतमा लेख्नुभएको छ। निष्ठुरीको उपहार पीरको नासो छ, निष्ठुरीको उपहार पीरको नासो छ, मनमा भित्र पीडा र भाइरे हाँसो छ। निष्ठुरीको उपहार पीरको नासो छ, मनमा भित्र पीडा र बाहिर हाँसो छ। मेरो आफ्नै मनभित्रको मामलामा, मेरो आफ्नै मनभित्रको मामलामा आफूलाई बन्द अरूलाई नै साँचो छ। आफूलाई भन्दा अरूलाई नै साँचो छ। पक्कै पनि मन यस्तै नै हो जस्तो लाग्छ मलाई। र मन हरेक मान्छेले महसुस गर्ने र हरेक मान्छेले भोग्ने कुराहरूलाई एउटा लेख्ने विधि पनि रहेछ। यो एकदमै मिठो लेख्नुभएको थियो लक्ष्मी जोशी श्रेष्ठज्यूले। अब नै अब तपाईँलाई मैले अर्को फेरि पनि अर्को गीत तिर नै मैले जमर्को मान जाएँ। यो चाहिँ आदरणीय नारायण गोपाल ज्यूबाट रहेछ, गल्ती हजार हुन्छन्। मनै त गल्ती हजार हुन्छन्।

स्वर सम्राट नारायण गोपाल जीवार रहेछ गल्ती हजार हुन्छन् पक्कै पनि गीतले बोले जस्तै नै मान्छेबाट हरेक सेकेन्ड सेकेन्डमा हरेक क्षण क्षणमा मान्छेहरू कन्सियस रहनुपर्छ भन्छन् थोरै कन्सियसनेस गयो भने त्यो कुराहरूले पनि ठुलो गल्ती निम्ताउने गर्छ र सायद त्यसकै वरिपरि बसेर लेखिएको यो गीत रहेको थियो गल्ती हजार हुन्छन् गोपाल यौनजनबाट लेखिएको थियो नि नारायण गोपालद्वारा गाइएको थियो एकदम मिठो गीत एकदम पुरानो गीत रहेको थियो आदरणीय स्वर सम्राट नारायण गोपालबाट र अब नि तपाईँलाई मैले अन्तिम गीततर्फ लान्छ है र यो सरक सरक भनिरहेको छ गीतको बोली जुनै भए पनि हरेक पुस्ताले हरेक एज ग्रुपले आफ्नो गीत आफ्नो ढाँचाबाट गाउने गर्छ र सुनौ यो सरक सरक

अलिकति युवा अवस्थालाई रुचाएको गीत अनि अलिकति त्यो एनर्जेटिक खालको गीत रहेको थियो यो स्याडो म्युजिकबाट रहेको थियो अलिकति फ्युजन खालको हिन्दी अनि नेपाली सरक सरक हाम्रो कार्यक्रमको अन्तिम अन्तिम समयमा आइसकेको र कार्यक्रमदेखि नजाँदा जाँदा पनि बिदा लिनुपर्ने हुन्छ र अर्को स्टुडियोमा म देख्न सक्छु कि अस्ट्रेलियन कन्ट्री लिएर ग्यारी पेङ्गाजु आइसक्नु भएको छ एकदमै हाँसिलो हुनुहुन्छ जसले पनि एकदमै मजाले उहाँ खोलेर अन्तर्वार्ता गरिराख्नु हुने अनि त्यसरी नै 10 बजीदेखि 8 बजीदेखि 10 अस्ट्रेलियन कन्ट्री बन्दैछ भने 10 बजीदेखि उता चाहिँ डेफिनेटली नो रिलेसन लिएर बेन एन्ड प्यास आउनुहुनेछ र 12 बजीदेखि उता ओभरनाइट कम्युनिटी रेडियो भन्दैछ भन्दै अर्को साता भेट्ने भाषा साथ म यादव मगर पनि कार्यक्रमदेखि बिदा लिनुपर्ने हुन्छ र यो अन्तिम गीत मैले भन्छ है अरुण थापाबाट आँखाको निन्द खोलिरहने